0: हर दिन हर पहर जिंदगी की लहर GFM 88 नेटवर्क सिंध की आवाज।
1: इट्स 9 AM। दिस टाइम चेक इज ब्रॉट टू यू बाय
2: बैकल हबीब, रिश्ता भरोसे का।
3: अब आप सुनेंगे GFM नेटवर्क पर KTN न्यूज।
4: 42 ऐं कोटड़ी बैराज ते 29 सैकड़ो पाणी जी खोट रिकॉर्ड की वई आहे। वफ़ाक सिंध खे जाइज़ मुकमल ऐं जाइज़ सुफ़राम करण लाइ अमली कदम खणे। सिंध जे ख़ूबसूरत ऐं एशिया जी सभ खां वॾी मंछर डंड बि सुकी वई। बान सईदाबाद में मंछर बचायो ताज जो डंड जे बहाली लाइ मंछर बंद ते एहतजाज। मुज़ाहिरीन चयो त पाणी घटिजण सबब मच्छीअ जो नसुल ख़तम थी वियो आहे। मुहाणा बदाली जो शिकार आहिनि। पाणी जी सतह घटिजी 106 RL याने 6 फुट रहिजी वई। 3000 खां वधीक इंसानी आबादी पीअण तोड़े ज़रे पाणी खां महरूम आहिनि। मंछर डंड में पाणी जी सतह खे बहाल कयो वञे। दाबे जी पंपिंग स्टेशन ते बिजली जी बंदिश सबब कराची खे पाणी जी फरामी मुअतल। वाटर कार्पोरेशन जे तर्जुमान जो चवण आहे त दाबे जी गेट जे ट्रांसफार्मर्स में फनी ख़राबी सबब शट डाउन कयो वियो। जबरी शट डाउन सां दाबे जी पंपिंग स्टेशन जा एक यूनिट्स बंद आहिनि। शहर जे मुख़्तलिफ़ इलाइक़नि खे पाणी जी फरामी मुअतल आहे। बिजली मुकमल बहाल थियण जे वक़्त बाबति आतमी ॼाण फराहम न आहे कंहिं बि। नई माली साल जी बजट में इलेक्ट्रिक गाॾियूं ऐं सोलर महांगा थियण जे इम्कान। ज़रियुनि मुजिब IMF पारां बजट में सेल्स टैक्स छूट ख़तम करण जी तजवीज़। इलेक्ट्रिक गाॾियुनि ते सेल्स टैक्स 18% थियण जो इम्कान आहे। ईंदड़ माली साल में गाॾियुनि जी पोर्ट 40,000 ताईं महदूद करण जी तजवीज़। हाइब्रिड गाॾियुनि ते बि सेल्स टैक्स 8% वधाए 18% ताईं आणे सघिजे थो। सोलर पैनल्स ते बि सेल्स टैक्स 10% खां वधाए 18% करण जी तजवीज़। ईंदड़ माली साल जी PSDP जी मद में 1126 अरब रूपया रखण जी तजवीज़। GDP वाद जो हदफ 4% रखण जी तजवीज़। ईंदड़ माली साल जी बजट लाइ सालाना प्लान कोआर्डिनेशन कमेटी जो इजलास अॼु थींदो। एहसन इक़बाल जी सदारत में इजलास दौरान तरक़ियाती बजट जी मंज़ूरी डि॒नी वई। नेशनल इकानमिक काउंसिल जो इजलास 3 जून ते वज़ीर आज़म शहबाज़ शरीफ जी सदारत हेठि सॾाइण जो इम्कान। FBR टैक्स उगाड़न में 868 अरब रूपयनि जी घटिताई खे मुंहुं जी रहियो आहे। 12,095 अरब रूपयनि जे अदब जे मुक़ाबले में 11,027 अरब रूपया जमो थी सघिया। वफ़ाक़ी घर वज़ीर मोहसिन नक़वी जी लाहौर में वज़ीर आज़म शहबाज़ शरीफ़ सां मुलाक़ात। मुल्क में अमन अमान ऐं मजमूई सिक्योरिटी सूरतहाल ते ॻाल्हियूं। घर वज़ीर मोहसिन नक़वी वज़ीर आज़म शहबाज़ शरीफ़ खे ईद उल अज़हा जे मौक़े ते कयल सिक्योरिटी इंतज़ामनि खां आगाह ऐं गिलगित बस्तान में रितियल चूंड इंतज़ामनि बाबति ब्रीफिंग डि॒नी। मोहसिन नक़वी चयो त चूंड अमल दौरान अमन अमान बरक़रार रखण लाइ जामिया सिक्योरिटी प्लान जोड़ियो वियो आहे। वज़ीर आज़म शहबाज़ शरीफ़ मुल्क में अमन ऐं इस्तक़ाम जे क़याम लाइ घर वज़ारत सिक्योरिटी फोर्स जी कोशिशुनि जी वाकार। वज़ीर आज़म शहबाज़ शरीफ़ चयो त हुकूमत जमहूरी अमल लाइ हर मुमकिन क़दम ऐं सहकार जारी रखंदी। इसराइली फ़ौज जो लेबनान में अहम जबल ऐं तारीख़ी अल शकीफ क़िले ते कब्ज़ो। 26 सालनि खां पोइ ॿीहर इसराइली फ़ौज लेबनान में गिरी वई। लेबनान जे 2,000 चौरस किलोमीटर इलाइक़े ते कब्ज़ो करे वरितो। लेबनान जी मीडिया जो चवण आहे त नतिया जा वधीक इलाइक़ा ख़ाली करण लाइ बमबारी कई वई। हमलनि में रहायशी इमारतुनि खे निशानो पढ़ण सबब घरनि में निंड सुतल केतिरा ई माण्हू शहीद। लेबनानी वज़ीर आज़म पारां इसराइली कब्ज़े जी मज़म्मत। अमरीकी सदर ट्रंप जो ॿीहर यूटर्न ईरान खे तब्दील थियल सख़्त तजवीज़ुनि उमाणे छॾियूं। अमरीकी अख़बार न्यूयॉर्क टाइम्स दावा कई आहे त ट्रंप ईरान सां मुआदे ते जल्द फैसले बाद ज़हन तब्दील करे छॾियो। ट्रंप ईरान खे तब्दील थियल सख़्त तजवीज़ उमाणियूं आहिनि। अमरीकी सदर डोनाल्ड ट्रंप चयो आहे त जेको असां चाहियूं था उहो ईरान खां हासिल करे रहिया आहियूं। ईरान एटमी हथियार न ठाहिण समेत एटमी बम ख़रीद न करण जी बि ख़ातिरी कराई आहे। معاہدے تے صحیح تھیندے یا اب نہ روس کھولے ویندو اساں کے کا جلدی نہ سٹھو معاہدہ چاہیو تھا ائی معاہدے جے ویجو پہ آیو ایران سان سٹی ڈیل نہ تھی تے بیئر آپریشن کرنو پوندو امریکہ اپنا ہرمز فین ناکہ بندی ختم کرنے والے اعلان تھا فری بھی ہو امریکی جنگ والے وزیر پیٹر ہیگسٹ سنگاپور میں میڈیا سے گالندے چو تا اپنا ہرمز کی ناکہ بندی برقرار ہے ایران میں بھی فوجی کاروائی کرنی پئی تا کنداسی ایڑو معاہدہ کبو جو امریکی عوام کے مفاد میں ہوں ایران سے معاہدہ تھن کا پوئے اپنا ہرمز کو کھولو ویندو اپنا ہرمز ایک ٹول فری رستہ ہوں جو ساری دنیا استعمال کر سکندی بدی اگو امریکی صدر اپنا ہرمز تا ناکہ بندی ختم کرنے جو اعلان کیا ہو ایرانی فوج واپاری بحری جہازن آئل ٹینکرز لائے نئی وارننگ جاری کر چڑی ایرانی فوج جو چون ہے تو ایران کی اجازت کا سوائے ہرمز کے سفر کی کوشش خطرناک ثابت تھی اب نئے ہرمز سے ایران جو کنٹرول مضبوط ہے ایرانی پارلیمانی اسپیکر باقر قالیباف جو ہے تو امریکہ سے ٹوس نتیجن کا سوائے کو بھی معاہدہ نہ تھی ایرانی عوام کے حقن کی ضمانت نہ ملی تو کو بھی معاہدہ قبول نہ ہوں ایران دشمن کے عظیم تاریخی جنگ میں پٹتے دکی رہا ہے شہید رابر ایک مضبوط ایران جو بنیاد رکھو
3: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز
5: مٹیاری کے ہو تو آواز بھی مٹیاری کی ہے سنتے رہو جی اے ایف ایم 91.6
6: تعلیم القرآن قرآن مجید کے لفظی ترجمہ اور تفسیر پر مبنی پروگرام مقررہ ہے ڈاکٹر فرحت ہاشمی
7: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ثمانية ازواج ثمانية آٹھ ازواج ازواج ازواج زوج کی جمع ایک ہی جنس کے نر اور مادہ اور ان کا ایک ایک فرد بھی زوج کہلاتا ہے مثلا بکری اور بکرا کیا ہے زوج ہے بکرا بھی زوج ہے بکری بھی زوج ہے اور دونوں کو ملا کے بھی زوج کہا جائے گا ٹھیک ہے پیئر کے معنوں میں بھی ہے اور سپاؤز کے معنوں میں بھی یعنی ہر ایک دوسرے کا زوج ہے ثمانیت ازواج اللہ نے آٹھ جوڑے پیدا کیے یعنی نر اور مادہ من الدأن اثنین بھیڑ میں سے دو یعنی بھیڑ اور مینڈھا ومن المعز اور بکری میں سے اثنین دو بکری اور بکرا قل آذکرین حرما کہہ دیجئے کیا دو نر کو اس نے حرام کیا یعنی مینڈھے اور بکرے کو اس نے حرام کیا امل انثیین یا دو مادہ کو یعنی بکری اور بھیڑ کو اما یا اشتملت مشتمل ہے علیہ اس پر ارحام الانثیین دو مادہ کے رحم یعنی بھیڑ اور بکری کے پیٹ میں جو کچھ ہے یعنی ان کے بچے کیا وہ حرام کیے یہ بات کیوں کہی جا رہی ہے جیسے کہ پیچھے آپ پڑھ چکے ہیں کہ اہل عرب نے ان حلال جانوروں کو خود ساختہ رسموں کے ذریعے اپنے پہ حرام کر رکھا تھا اب اللہ تعالی ان کی حرمت کی وجہ ان سے پوچھ رہے ہیں کہ یہ بتاؤ یہ کس نے حرام کیا اللہ نے مویشی جانور جو تمہارے کھانے کے ہیں دودھ پینے کے ہیں سواری کے ہیں یہ حلال کیے تھے تمہارے لیے لیکن یہ کس نے تم پر حرام کر دیا کیونکہ ان کا طریقہ کیا تھا کہ کبھی کسی نر کو حرام کر دیتے کبھی کسی مادہ کو کبھی ان کے پیٹ کے بچے کو کسی کے لیے حلال کرتے کسی کے لیے حرام کرتے پیچھے یہ سب تفصیلات آپ پڑھ چکے ہیں اب اس کی تردید کی جا رہی ہے کہ یہ تمہارے خود ساختہ فلسفے جو ہیں یہ درست نہیں ان آٹھ چیزوں میں سے کوئی چیز اللہ نے حرام نہیں کی نہ ان کے بچے حرام کیے کیونکہ ان کا گوشت ان کا دودھ بہترین غذا ہے عقلی طور پر بھی دیکھا جائے تو ان جانوروں کے اندر کوئی ایسا عیب کوئی ایسی بداخلاقی کوئی ایسی خرابی نظر نہیں آتی کہ ان کے کھانے کو یا ان کے دودھ پینے کو حرام قرار دیا جائے اور اسی طرح بکری وغیرہ ان کی ہیبٹس اچھی ہیں یعنی ان کا کھانا صاف ستھرا ہے کوئی حرام جانور نہیں کھاتی کوئی گندی چیزیں نہیں کھاتی تو نہ تو ان کے گوشت میں کوئی گندگی ہے نہ ان کے دودھ میں کوئی خرابی ہے یہ تو دراصل اللہ نے تمہاری غذا کا سامان پیدا کیا تھا، یہ تم نے خود سے خود حلال کو حرام کیوں کر لیا؟ اپنے اوپر زیادتی کیوں کر رہے ہو؟ اپنے لیے یہ مشکلات کیوں کھڑی کر رہے ہو؟ یعنی نہ تو عقلی طور پہ ان جانوروں کے کھانے میں کوئی خرابی نظر آتی ہے اور نہ ہی دینی طور پر۔ پھر یہ سب کیا ہے؟ نبئونی، بتاؤ مجھ کو۔

0: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
1: اور سنگ میل عبور افتتاح شارائے بھٹو چیئرمین پاکستان پیپلز پارٹی بلاول بھٹو نہ صرف اسی عوامی فلسفے کے امین ہیں بلکہ اسی عوامی سوچ کی تکمیل میں مصروف عمل ہیں انتھک محنت کا شاہکار تقریباً 39 کلومیٹر طویل 6 رویا جدید اور سگنل فری شارائے بھٹو کراچی کے مختلف علاقوں کو M9 موٹر وے سے جوڑتے ہوئے سفر کو تیز محفوظ اور آسان بنائے گا جدید انٹرچینجز تیز رفتار سفری سہولت وقت اور ایندھن کی بچت اور کراچی کی ترقی کا نیا دروازہ شاہراہ بھٹو ایک جدید اور روشن سندھ کی علامت ترقی کا سفر عوام کا فخر حکومت سندھ
2: اپنا شہر اپنا گھر مٹیاری اور مٹیاری کی آواز
3: جی ایف ایم 91.6
4: اور ماتلی اور لاڑکانہ کے لائیو اسٹوڈیو سے آپ کی صدراؤ کے ساتھ موجود میرے ساتھ کون ہے مجھے بتاتے جا رہے ہیں اپنے ہونے کا احساس لاتے جا رہے ہیں اور اس خوبصورت سے پروگرام میں خوبصورتی کے راز جاننے کے لیے آ چکے ہیں. تو اگر آپ ہمارے پروگرام کا حصہ بن رہے ہیں بالکل جی بہت اچھی بات ہے بنتی چاہیے. اور اسی کے ساتھ ساتھ آپ لوگوں کو یہ بھی چیز معلوم ہونی چاہیے کہ یہ پروگرام آپ لوگوں تک پہنچا جا رہا ہے وائٹ ایج اینٹی اسکن بیوٹی پروڈکٹس کے تعاون سے. تو وائٹ ایج بیوٹی پروڈکٹس ہو یا پھر ڈی اسکن بیوٹی پروڈکٹس ہو ان تمام تر پروڈکٹس میں آپ لوگوں کے لیے جو ہے نا وہ خوبصورتی چھپی ہوئی ہے. اگر آپ بھی خوبصورتی کا خیال رکھنا چاہتے ہیں خوبصورت رہنا چاہتے ہیں خوبصورتی کو مینٹین رکھنا چاہتے ہیں تو وائٹ ایج بیوٹی پروڈکٹس کا استعمال کرنا پڑے گا. اگر آپ وائٹ ایج بیوٹی پروڈکٹس کا استعمال کرنا چاہتے ہیں تو یہ مزے کی بات آپ لوگوں کے ساتھ شیئر کرتی ہوں کہ وائٹ ایج بیوٹی پروڈکٹس میں آپ لوگوں کے لیے ہر طرح کے پروڈکٹس موجود ہیں. بھائی اگر آپ فیس واش لگاتے ہیں تو وائٹ ایج کا آپ لوگوں کے لیے فیس واش موجود ہے جو کہ وائٹامن سی سے تیار شدہ ہے آپ لوگوں کی خوبصورتی کو مزید جو ہے نا وہ بڑھائے گا. آپ لوگوں کے چہرے پر جو داغ دھبے نشان آتے وہ ختم کر دے گا آپ کی خوبصورتی کو جو ہے نا وہ چار چاند لگا دے گا. اس کے بعد آپ کے پاس صابن بھی موجود ہے. اگر آپ فیس واش نہیں لگاتے تو آپ وائٹ ایج کا بیوٹی سوپ لگا سکتے ہیں اور وائٹ ایج کا بیوٹی سوپ بھی اویلیبل ہے جو کہ بالکل جی ایلو ویرا ایوکاڈو اور ملک سے تیار کیا گیا ہے. فل نیچرل اجزاء اس کے اندر ایڈ کی گئی ہیں تاکہ آپ لوگوں کی خوبصورتی صرف بڑھتی رہے. اس کے علاوہ آپ لوگوں کے لیے وائٹ ایج بیوٹی کریم بھی موجود ہے اور وائٹ ایج بیوٹی کریم ان لوگوں کے لیے جو نائٹ کریم لگانا چاہتے ہیں نائٹ کریم لگاتے ہیں ان کو بڑا شوق ہوتا ہے اپنی خوبصورتی کو بڑھانے کا. اچھی بات ہے جی بڑھائیے اپنی خوبصورتی کو اچھی والی نائٹ کریم لگایا کریں اور بری بری نائٹ کریموں سے ذرا بچا کریں اور اچھی والی نائٹ کریم میں آپ لوگوں کے لیے وائٹ ایج بیوٹی کریم موجود ہے. وائٹ ایج بیوٹی کریم جو کہ ایوکاڈو ملک اور ایلو ویرا سے تیار کی گئی ہے یہ تینوں چیزیں جب آپس میں ملتی ہیں تو آپ لوگوں کی خوبصورتی بہت زیادہ بڑھ جاتی ہے. ایسے سین بن جاتا ہے کہ آپ کی خوبصورتی جو ہے نا وہ اور زیادہ فریش ہو جاتی ہے فیئر ہو جاتی ہے آپ کے چہرے کی اسکن پروٹیکٹ ہو جاتی ہے. تمام جتنے بھی سائڈ افیکٹس آپ کے چہرے پر ہیں جن کی وجہ سے آپ کی اسکن خراب لگتی ہے وہ تمام تر چیزیں ختم ہو جاتی ہیں. تو وائٹ ایج بیوٹی کریم کے بہت زیادہ والے فائدے ہیں جب آپ استعمال کریں گے آپ لوگوں کو پتہ چل جائے گا. اس کے بعد آپ لوگوں کے لیے جی ہے ڈاکٹر پمپل اینٹی ایکنی کریم. یہ ڈاکٹر پمپل اینٹی ایکنی کریم جو ہے دراصل یہ ایک ٹیوب ہے اور یہ ٹیوب ان لوگوں کے لیے ان خواتین کے لیے ان مرد حضرات کے لیے ان لوگوں کے لیے لڑکے لڑکیوں کے لیے ٹینیجرز کے لیے خاص کر کے جن کے چہرے پر دانے کافی زیادہ آتے ہیں تو دانے اگر آپ کے چہرے پر بھی ہیں دانوں سے پریشان ہے تو ڈاکٹر پمپل اینٹی ایکنی ٹیوب کا آپ استعمال کیجیے جو کہ فل آیورویدک فارمولے کے ساتھ تیار کیا گیا ہے. آپ کے چہرے کی ایکنی کے ساتھ جو ہے نا وہ فائٹ کرتا ہے بہت اچھے طریقے سے اور نہ صرف آپ کے چہرے کی ایکنی ختم ہو جاتی ہے بلکہ آپ کے چہرے پر ایکنی مارکس وہ ختم ہو جاتے ہیں. اور جی اس کے علاوہ آپ کے چہرے پر جو ہے نا بلیک پورٹس ہو اوپن پورٹس ہو وائٹ ہیڈس ہو یہ تمام تر چیزیں بھی ختم ہو جاتی ہے. آپ کے چہرے پر جو ایکسٹرا آئل ہوتا ہے وہ بھی ختم ہو جاتا ہے. یہ اتنا ٹھنڈا ٹھنڈا کولنگ سا افیکٹ دیتا ہے آپ کے چہرے پر کہ آپ لگاتے ہیں تو اگر آپ کے چہرے پر ایکنی ہے نا تو وہ جلدی سے ختم ہو جاتے ہیں. بھائی آزمایا ہوا یہ ٹیوب ہے آپ لازمی ٹرائی کر کے دیکھیے گا. اور ڈاکٹر پمپل کا جو یہ اینٹی ایکنی ٹیوب ہے نا اسے آپ اپنی فیئرنیس کریم ہو یا پھر بیوٹی کریم ہو نائٹ کریم لگانا چاہتے تو اس کے اندر ایڈ کر کے بھی آپ یوز کر سکتے ہیں. यानी कि बहुत से लोग ऐसे होते हैं जो फार्मूलों के चक्कर में पड़ रहे होते हैं, और फार्मूले ज्यादातर ऐसा होता है कि वो बहुत ज्यादा खतरनाक होते हैं, डेंजरस होते हैं, क्योंकि उसके अंदर बहुत सारी ऐसी चीजें, क्रीमें डाली जाती हैं और बहुत सारी ऐसी चीजें ऐड की जाती हैं जिनकी वजह से वो जल्दी ना आपको गोरा तो बना देते हैं, लेकिन वो बहुत ज्यादा फिर आपके चेहरे पर मसले का जो है ना वो सबब भी बन रहे होते हैं। तो आप नाइट क्रीमें बहुत ज्यादा मत लगाया करें, मिलाकर जो आप लगाते हैं ये चीजें जरा इनसे गुरेज किया करें। बस एक सिंपल सी लाइट वेटेड फार्मूले के साथ जो क्रीम तैयार की गई होती है उसका आप यूज किया करें, और उसके अलावा ज्यादा से ज्यादा आप जो है ना, अगर आपके चेहरे पर रेड आपकी स्किन बन जाती है, ज्यादातर मैंने लोगों को देखा है कि अगर आप धूप में जाते हैं या फिर वैसे ही अगर आपकी जैसे गर्मी बढ़ती है तो आपके चेहरे की स्किन रेड हो जाती है, तो आप डॉक्टर पिंपल का जो ये ट्यूब है ना ये आप अपनी नाइट क्रीम के अंदर एड करके भी इस्तेमाल कर सकते हैं। इससे ये हो जाएगा कि आपकी जो नाइट क्रीम है ना वो आपकी स्किन को गोरा भी कर देगी, और आपके चेहरे पर ये जो असर आता है ना ऐसा कि भाई आपके चेहरे की स्किन रेड हो जाती है, लाल पड़ जाती है, एक्नी आ जाते हैं, एक्नी के मार्क्स नहीं जा रहे हैं, तो वो डॉक्टर पिंपल जो है ना वो अपना काम करेगा और इन तमाम चीजों को आपकी स्किन से जो ना वो दूर कर देगा। इसी के साथ साथ अगर आप कोई अच्छी सी फेयरनेस क्रीम लगाना चाहते हैं, अच्छी सी फेयरनेस क्रीम की तलाश में है, तो व्हाइट एज की लवली क्रीम भी आपके पास मौजूद है मेरी जान। अगर आप चाहते हैं कोई ऐसी क्रीम हमारे पास मौजूद है जो कि आप दिन में लगा सके, अगर आप मेकअप नहीं लगा पाते हैं, अगर आप फेयरनेस चाहते हैं और आप चाहते हैं कि आपकी स्किन ग्लोइंग ग्लोइंग रहे, तो आप व्हाइट एज लवली क्रीम इस्तेमाल कर सकते हैं जो कि रेडिएंट अल्ट्रा विटामिन से तैयार की गई है। इसके अंदर 30 विटामिन कैप्सूल एड किए गए हैं, और जी उसके अलावा सिर्फ बात जो है ना वो यहाँ तक नहीं रुकती। 30 विटामिन्स के कैप्सूल के साथ साथ इसके अंदर जो है ना वो सनस्क्रीन भी ऐड की गई है, तो बहुत ही मजेदार ये एक प्रोडक्ट तैयार किया गया है जिसके अंदर विटामिन B3 है, विटामिन C है, विटामिन E है, विटामिन D है, ऐसे बहुत सारे विटामिन्स के कैप्सूल हैं जो कि रोजाना अगर आप सुबह हो या रात हो इस्तेमाल करते हैं मुनासिब मकदार में, तो आपके चेहरे की स्किन जो है ना वो बहुत ज्यादा खूबसूरत हो जाती है, गोरी हो जाती है, आपके चेहरे पर जो है ना वो निशानात हो वो खत्म हो जाते हैं। अगर आप डेली बेसिस पे कोई काम करते हैं, जॉब करते हैं, वर्किंग लेडी हैं, या फिर आप कोई भी ऐसा काम करते हैं कि आपको जाना पड़ता है सुबह सुबह तैयार होकर, तो बस आप व्हाइट एज लवली क्रीम अपने चेहरे पर लगा लें, फिर देखें सारा दिन आपकी स्किन जो है ना वो फ्रेश रहती है, ग्लोइंग रहती है और प्यारी प्यारी रहती है। अगर आप अपने किसी भी जो है ना डेली लाइफ के अंदर कोई अच्छा सा स्कैन चाहते हैं, तो व्हाइट एज का ब्यूटी सोप आपके लिए अवेलेबल है, या फिर कोई अच्छा सा फेस वॉश एड करना चाहते हैं, तो व्हाइट एज का फेस वॉश मौजूद है जो कि विटामिन सी से तैयार किया गया है। तो ये बहुत सारे अच्छे अच्छे प्रोडक्ट्स हैं जो कि आप इस्तेमाल करेंगे, ना सिर्फ आपकी खूबसूरती को बढ़ाने वाले प्रोडक्ट्स हैं बल्कि आपकी खूबसूरती की हिफाजत करने वाले प्रोडक्ट्स भी हैं। तो लगाते जाइए, खूबसूरत होते जाइए और खूबसूरती को बढ़ाते जाइए, और साथ साथ डायल करते जाइए 03157990595। ओके जनाब, जल्दी से ये नंबर आप डायल कीजिए ताकि आपके करीबी जनरल स्टोर्स पर भी अवेलेबल हो जाएं व्हाइट एज ब्यूटी प्रोडक्ट्स एंड स्किन ब्यूटी प्रोडक्ट्स। और साथ साथ मैंने आज आप लोगों से सवाल पूछ लिया प्रोग्राम के अंदर कि आप मुझे बताएं कि क्या आपने कभी किसी की झूठी तारीफ करी है। बहुत से लोग होते हैं जिनको ये होता है कि भाई अगर हम किसी की झूठी तारीफ करेंगे तो अगला इंसान खुश हो जाएगा, वैसे किसी का दिल तोड़ना भी बुरी बात होती है, तो इसी वजह से भी हम शायद झूठ बोल लेते हैं। तो आप मुझे आज बताइए कि क्या आपने कभी किसी की झूठी तारीफ करी है दिल रखने के लिए। बताइए जल्दी से, और इसी के साथ साथ आपके मैसेजेस की जाने बातें हैं। फेसबुक वाले लोग पोस्ट को लाइक और शेयर करते जाइए।